स्वागत तारा अनि नजिकमा रहेका हाम्रा सम्पूर्ण श्रोताहरूलाई अब पनि यहाँहरूलाई केही क्षण रमाइलो गराउन लिएर आएका छौँ केही आधुनिक गीतहरू। पहिलो गीत स्वीकार्नुहोस् बिरेन खातीको स्वरलाई।

0: यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामीहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई पनि दिन सुविधा आधुनिक गीतको यस कार्यक्रमबाट र अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। बुखारेस्टमा भारतीय रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति मुर्मूले भारत र रोमानिया बीच आर्थिक र लगानी सम्बन्धलाई विस्तार गर्न आह्वान गर्नुभयो। संसदमा लगातार पाँचौँ दिन पनि हङ्गामा जारी रहेपछि लोकसभाको कार्यवाही सोमबारसम्मको लागि स्थगित गरिएको छ। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शिक्षा मन्त्रीलाई पदबाट नहटाएसम्म निट परीक्षा प्रश्नपत्र लिक प्रकरणमा विपक्षी दलले कुनै पनि चर्चामा भाग नलिने बताउनु भएको छ। स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, अन्य भाजपा नेताहरू र सिजेपी काङ्ग्रेस जनता पार्टीका प्रतिनिधिहरू बीच नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा दोस्रो चरणको वार्ता भइरहेको छ। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा कथित दमनको मामिलामा संयुक्त राष्ट्र संघको प्रतिक्रियाप्रति भारतले निराशा व्यक्त गरेको छ। अनि मौसम विभागले आज पूर्वी राजस्थान, गुजरात र मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज भारत र रोमानिया बीच आर्थिक र लगानी सम्बन्ध विस्तार गर्न आह्वान गर्नुभयो। उहाँले दुई देशमा गहिरो व्यावसायिक सहयोगको अपार सम्भावना रहेको बताउनुभयो। बुखारेस्टमा भारत रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति मुर्मूले रोमानियाको रणनीतिक स्थान, दक्ष कार्यबल र युरोपेली संघसँगको बलियो सम्बन्धले यसलाई भारतको लागि भरपर्दो साझेदार र वृहत युरोपेली बजारको प्रवेशद्वार बनाउने बताउनुभयो। राष्ट्रपति मुर्मूले प्रस्तावित भारत युरोपीय व्यापार सम्झौता व्यापार लगानी र बलियो आपूर्ति श्रृङ्खलालाई प्रवर्धन गरेर आर्थिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। राष्ट्रपतिले भारत र रोमानियाले रक्षा उत्पादन, नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, परमाणु ऊर्जा, सूचना प्रविधि, डिजिटल सार्वजनिक पूर्वाधार, साइबर सुरक्षा, यातायात, रसद, औषधि, स्वास्थ्य सेवा, कृषि र खाद्य प्रशोधन जस्ता क्षेत्रहरूमा सहयोगलाई उल्लेखनीय रूपमा बढाउन सक्ने बताउनुभयो। उहाँले भारतको द्रुत गतिमा बढ्दो अर्थतन्त्र, लगानीकर्ता मैत्री, सुधार र विकसित भारत 2047 दृष्टिकोणले विश्वव्यापी साझेदारी र लगानीको लागि विशाल अवसरहरू प्रदान गर्ने बताउनुभयो। राष्ट्रपति मुर्मूले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न संयुक्त आर्थिक आयोग, ऊर्जा सम्बन्धी संयुक्त कार्य समूह र संयुक्त रक्षा सहयोग समिति जस्ता संस्थागत संयन्त्रहरूको भूमिकामा पनि जोड दिनुभयो। उहाँले व्यापारिक नेताहरू बीचको आजको संवादले नयाँ लगानी, बलियो साझेदारी र दिगो व्यावसायिक सम्बन्धको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो, जसले भारत रोमानिया आर्थिक सहयोगलाई नयाँ उचाइमा पुर्याउनेछ।
2: India-EU Free Trade Agreement is an important milestone in India-EU strategic partnership. Trade and economic cooperation are central to the contemporary partnership. With a combined market of nearly 2 billion people and an economic zone of around $25 trillion, the India-EU FTA is among the most significant economic partnerships in the world.
1: संसदमा आज लगातार पाँचौँ दिन पनि हङ्गामा जारी रहेको कारण लोकसभाको कार्यवाही सोमबारसम्मको निम्ति स्थगित गरेको छ। दिउँसो 12 बजेभन्दा अघि स्थगनपछि बाद सदनको कार्यवाही पुनः सुरु भएपछि संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभयो, सरकार पहिले दिनदेखि नै निट पेपर लिक मामलामाथि चर्चा गर्नको निम्ति तयार छ। उहाँले भन्नुभयो, कङ्ग्रेसका केही शर्तहरूको कारण चर्चा अघि बढ्न सकिरहेको छैन। श्री रिजिजूले भन्नुभयो कि सबै सदस्यहरूको यो चाहना छ कि यस मुद्दामाथि सार्थक हुन जरुरी छ। श्री रिजिजूले भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आश्वस्त गर्नुहुँदै यो पेपर लिकमाथि सख्त कानुन ल्याइनेछ। रिजिजूले भन्नुभयो, निट पेपर लिक मुद्दामाथि विरोध प्रदर्शन गर्ने प्रमुख कार्यकर्ताहरूले पनि चर्चाको आवश्यकतामाथि बल दिइरहेका छन्। उहाँले भन्नुभयो, यदि सांसदले चर्चादेखि बाँच्न खोजे अनि बहाना बनाए यसले देशमा नकारात्मक सन्देश जानेछ। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शिक्षा मन्त्रीलाई पदबाट नहटाएसम्म एनईईटी परीक्षा प्रश्नपत्र लिक प्रकरणमा विपक्षी दलले कुनै पनि चर्चामा भाग नलिने बताउनु भएको छ। संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै गान्धीले विद्यार्थीहरूको तीन मुख्य माग रहेको बताउनु भएको छ, जसमा शिक्षा मन्त्रीको राजीनामा पनि समावेश छ। समाजवादी पार्टीको सांसद डिम्पल यादवले नीट परीक्षा प्रश्नपत्र लिक प्रकरणमा जवाबदेहिताको माग गर्नुभएको छ। उहाँले शिक्षा मन्त्रीको राजीनामाको पनि माग गर्नुभएको छ। प्रश्नपत्र लिक हुनबाट रोक्न सरकारले प्रस्ताव गरेको कडा कानूनको बारेमा डिम्पल यादवले विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्ने कुरा यसमा समावेश गरिने प्रावधानहरूको आधारमा निर्णय गरिने बताउनुभयो। यो समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, अन्य भाजपा नेताहरू र सिजेपी कक्रोच जनता पार्टीका प्रतिनिधिहरू बीच नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा दोस्रो चरणको वार्ता भइरहेको छ। राष्ट्रिय स्तरको परीक्षामा कथित अनियमिततालाई लिएर युवा नेतृत्वमा भइरहेको विरोध प्रदर्शनमा महत्त्वपूर्ण विकासक्रमको बीचमा यो बैठक भएको हो। सिजेपीका प्रतिनिधिहरू सौरभ दास, आशुतोष राका, अभिजित धिप्के र दीपक बलियानले सरकारले आफ्ना दुई शर्तहरू स्वीकार गरेपछि वार्तामा सहमति जनाए। शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध कुनै कानुनी कारवाही गरिने छैन र हालैका परीक्षाहरूमा अनियमितताबाट प्रभावित विद्यार्थीहरूका परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गरिनेछ। सर्वोच्च अदालतले आज केन्द्र सरकार र राष्ट्रिय परीक्षण एजेन्सीलाई नीट युजी पेपर लिक मामिलापछि सुधारहरू कार्यान्वयनमा भएको प्रगतिको बारेमा विस्तृत शपथपत्र दर्ता गर्न निर्देशन दिएको छ। न्यायाधीशहरू पिएस नरसिंह र आलोक अरादेको बेन्चले नीट पेपर लिक मामिलाको सुनवाई गर्दै शपथपत्रमा अस्थायी उपायहरूमा मात्र भर पर्नुको सट्टा सुधारहरूलाई संस्थागत गर्न चलिएका कदमहरू स्पष्ट विवरण दिनुपर्छ भनी बताएका छन्। बेन्चले यस विषयमा नजिकबाट निगरानी गर्नेछ र नियमित रूपमा समीक्षा गर्नेछ भनी बताएको छ। सर्वोच्च अदालतले केन्द्र सरकारलाई परीक्षा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन मोडमा सार्न के कदम चलिरहेको छ भनेर पनि प्रश्न गरेको छ। केन्द्र सरकारको प्रतिनिधित्व गर्दै भारतका सलिसिटर जनरल तुषार मेहताले सरकारले विद्यार्थीहरूको समस्याहरू समाधान गर्नको हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले अदालत समक्ष व्यापक दृष्टिकोण प्रस्तुत गर्न थप समय माग्नु भएको छ। सर्वोच्च अदालतले अर्को सुनवाई 27 जुलाईमा हुने तय गरेको छ। पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा कथित दमनको मामिलामा संयुक्त राष्ट्र संघको प्रतिक्रियाप्रति भारतले निराशा व्यक्त गरेको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि हरिश पार्वतनीले संयुक्त राष्ट्र संघले केही अवस्थामा कडा प्रतिक्रिया दिन्छ तर पाकिस्तानमा यस्ता घटनाहरूमा आवश्यक ध्यान दिएन भनी बताउनु भएको छ। सुरक्षा परिषदमा खुल्ला बहसमा उहाँले पाकिस्तानले भ्रामक बयानको सहारा लिनुको सट्टा आफ्नो आन्तरिक चुनौतीहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ भनी बताउनु भएको छ। यो टिप्पणी पाकिस्तानले फेरि एकपटक संयुक्त राष्ट्र सुरक्षा परिषदमा कश्मीर मुद्दा उठाउने प्रयास गर्दा आएको हो। भारतले यो कदमको कडा विरोध गर्दै पाकिस्तानले अन्तर्राष्ट्रिय मञ्चहरूमा भ्रामक बयानको सहारा लिनुको सट्टा आफ्नो आन्तरिक चुनौतीहरूमा ध्यान केन्द्रित गर्नुपर्छ भनी बताएको छ। सामाजिक सञ्जालमा भाइरल भएको लेफ्टिनेन्ट जनरल राजीव पुरीको भिडियोको बारेमा एउटा ठूलो खुलासा भएको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले यो भिडियोलाई नक्कली र डिप फेक घोषणा गरेको छ। नीट परीक्षाको पेपर लिक प्रकरणको विरोधमा प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा जनरल पुरीले राजधानीमा थप सुरक्षा बल तैनात गर्न आदेश दिएको भिडियोमा गरिएको दावी गलत छ। पिआइबीले नागरिकहरूलाई यस्ता नक्कली सामग्रीबाट सावधान रहन र प्रमाणित जानकारीहरूको लागि आधिकारिक स्रोतहरूमा भर पर्न अपील गरेको छ। प्रबन्धन निदेशालयले आज दिल्ली, उत्तर प्रदेश र पन्जाबका 8 स्थानमा ब्याङ्क ठगी र मनी लन्ड्रिङको आरोपमा छापा मारेको छ। निर्देशालयले यो अनुसन्धान केन्द्र अन्वेषण ब्युरोको लागि लगभग 450 करोड रुपियाँको ठगीसँग सम्बन्धित मामिलासँग सम्बन्धित रहेको बताएको छ। अनुसन्धान जारी छ। मौसम विभागले आज पूर्वी राजस्थान, गुजरात र मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। बिहार, कर्नाटक, पश्चिम बङ्गाल, हिमाचल प्रदेश, मध्य प्रदेश र उत्तराखण्डमा पनि भोलिसम्म भारी वर्षा हुने अनुमान गरेको छ। आगामी 2 दिनसम्म उत्तर पूर्वी भारतमा यस्तै अवस्था रहनेछ। मौसम विभागले तमिलनाडु, पुडुचेरी, कराइकल, पश्चिम बङ्गाल, जम्मू कश्मीर, झारखण्ड, केरला, माहे र तेलङ्गाना भोलिसम्म तेज हावासहित मेघगर्जन र चट्याङको सम्भावना व्यक्त गरेको छ। दिल्लीको लागि मौसम विभागले आज हल्का वर्षा र तेज हावा चल्ने पूर्व अनुमान गरेको छ। यो समाचार युट्युबमा @AR Karsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। बुखारेस्टमा भारतीय रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति मुर्मूले भारत र रोमानिया बीच आर्थिक र लगानी सम्बन्धलाई विस्तार गर्न आह्वान गर्नुभयो। संसदमा लगातार पाँचौँ दिन पनि हंगामा जारी रहेपछि लोकसभाको कारवाही सोमबारसम्मका लागि स्थगित गरिएको छ। स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, अन्य भाजपा नेताहरू र सिजेपी कप्रोच जनता पार्टीका प्रतिनिधिहरूबीच नयाँ दिल्लीको कन्स्टिट्युसन क्लबमा दोस्रो चरणको वार्ता भइरहेको छ। अनि मौसम विभागले आज पूर्वी राजस्थान, गुजरात र मध्य महाराष्ट्रमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: अब पालो यो लोकगीतको स्वीकार्नुहोस् वसन्ती बाला लामाको स्वरलाई। शब्द ज्योति बाला लामाको अनि सङ्गीत गायक कलाकार स्वयंको।

0: सुन्दै हुनुहुन्थ्यो बसन्ती बाला लामाको स्वरमा यो लोकगीत।
1: अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय रहेको छ भारतले अहमदाबादमा 2030 ऐतिहासिक शताब्दी राष्ट्रमण्डल खेलहरू आयोजना गर्ने तयारीको पुष्टि गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी, अनुवादक तथा वाचिका उषा किरण। 23 राष्ट्रमण्डल खेलकुद सीडब्ल्यूजी जुलाई 23, 2026 स्कटल्याण्डको ग्लास्कोमा शुरू भयो। जुलाई 23 अगस्त 2 चल्ने 10 दिने यो कार्यक्रममा 74 राष्ट्रका टोलीहरूले भाग लिइरहेका छन्। भारतले 125 सदस्य टोली, 51 टोली अधिकारीहरू र 14 आकस्मिक कर्मचारीहरूसँग भाग लिइरहेको छ, जुन 1934 डेब्यू गरेदेखि राष्ट्रमण्डल खेलमा देशको 19 उपस्थिति हो। ओलम्पिक पदक विजेता नीरज चोपड़ा मीराबाई चानु र लोपलिना बार्गोहेनले 2026 राष्ट्रमण्डल खेलमा भारतीय टोलीको नेतृत्व गर्नेछन्। यसमा केवल 10 खेलहरू एथलेटिक्स, पौडी, बास्केटबल, ट्रैक साइक्लिंग, भारोत्तोलन, बाउल, कलात्मक जिम्नास्टिक्स, नेटबल, बक्सिंग र जुडो समावेश छन्। भारतले गत राष्ट्रमण्डल खेलमा 61 पदक जितेको थियो। केन्द्रीय युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले स्कटल्याण्डको ग्लास्कोमा राष्ट्रमण्डल खेल मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै राष्ट्रमण्डल खेलकुद सहयोगको लागि बलियो सदस्य सञ्चालित ढाँचाको लागि आग्रह गर्नुभयो। एकसाथ काम गर्ने पुनकल्पना, खेल क्षेत्रमा राष्ट्रमण्डल सहकार्यलाई सुदृढ पार्ने विषयमा मुख्य भाषण दिँदै डाक्टर मान्डवियाले राष्ट्रमण्डलभरि खेलकुद प्रशासन, खेलाड़ी कल्याण र संस्थागत क्षमतामा सहकार्य विस्तार गर्ने भारतको दृष्टिकोणलाई रेखाङ्कित समेत गर्नुभयो। राष्ट्रमण्डल खेलप्रति भारतको दीर्घकालीन प्रतिबद्धतालाई उजागर गर्दै मन्त्रीले भन्नुभयो, देश अहमदाबादमा 2030 शताब्दी राष्ट्रमण्डल खेल आयोजना गर्ने तयारीमा छ। हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मार्गदर्शनमा हामीले 2047 विकसित भारतको दृष्टिकोण परिभाषित गरेका छौं र खेल यस रोडम्यापको एक महत्वपूर्ण स्तम्भ हो। अहमदाबादमा 13 राष्ट्रमण्डल खेल मन्त्रीहरूको बैठकको आयोजकको रूपमा हामी राष्ट्रमण्डल खेलका लागि स्थायी संस्थागत विरासत छोड्दै असाधारण खेल प्रदान गर्न प्रतिबद्ध छौं। डाक्टर मान्डवियाले शासन सुधार, बलियो डोपिङ विरोधी ढाँचा र खेलो इण्डिया, फिट इण्डिया र एस्मिता लीग जस्ता प्रमुख पहलहरूको पनि रूपरेखा प्रस्तुत गर्नुभयो, जसले तल्लो तहको प्रतिभालाई पोषण गरिरहेका छन्, खेलमा महिलाहरूको बढ़ी सहभागितालाई सशक्त बनाइरहेका छन् र देशभरि जीवन्त खेल संस्कृतिलाई बढ़ावा दिइरहेका छन्। ज्ञान बाँडफाँड र क्षमता निर्माणलाई प्रवर्धन गर्न सदस्य नेतृत्वको राष्ट्रमण्डल केन्द्रहरूको नेटवर्कसँगै मन्त्रीस्तरीय निर्णयहरूलाई कार्यमा रूपान्तरण गर्न वार्षिक प्लेटफर्मको रूपमा राष्ट्रमण्डल खेल समन्वय मञ्च स्थापना गर्न भारतको बलियो समर्थन व्यक्त गर्दै उहाँले 2030 नेतृत्वमा बैठकहरू, प्राविधिक कार्यशालाहरू र क्षेत्रीय परामर्शहरू आयोजना गर्न भारत तत्पर रहने बताउनुभयो। केन्द्रीय मन्त्रीले उल्लेख गर्नुभयो, गत वर्ष हामीले राष्ट्रिय खेल निकायहरूमा जवाफदेहिता, व्यावसायिक शासन र खेलाड़ी कल्याणलाई बलियो बनाउन राष्ट्रिय खेल शासन ऐन लागू गरेका थियौं। 2030 शताब्दी राष्ट्रमण्डल खेल आयोजना गर्न भारतको तत्परतालाई पुनः पुष्टि गर्दै अहमदाबाद खेलको ऐतिहासिक दिगो र यादगार संस्करण प्रदान गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो, अहमदाबादको विश्वस्तरीय खेलकुद पूर्वाधार र उत्कृष्टताप्रतिको प्रतिबद्धताले विश्वव्यापी खेलकुद शक्तिगृहको रूपमा भारतको बढ्दो कद र प्रमुख अन्तर्राष्ट्रिय बहुखेल कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्दछ। डाक्टर मान्डवियाले भन्नुभयो, भारत 2026 2030 लागि सीएबीओएसको अध्यक्षता ग्रहण गर्न पाउँदा सम्मानित हुनेछ। आफ्नो सम्बोधनको अन्त्य गर्दै केन्द्रीय खेल मन्त्रीले राष्ट्रमण्डल राष्ट्रहरूको साझेदारीलाई सुदृढ पार्न र सामाजिक विकासको लागि खेलको शक्तिलाई उपयोग गर्ने स्थायी संस्थाहरू निर्माण गर्न आग्रह गर्नुभयो।

0: आकाशवाणी खरसाङ हो प्रादेशिक समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीले नीट लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा पेपर लिकका लागि जिम्मेवार व्यक्तिहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने घोषणाको स्वागत गर्नुभएको छ। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको प्रतिनिधिमण्डललाई भेट गर्नुभयो। वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीलाई पश्चिम बङ्गाल स्कुल सेवा आयोग एसएससीसँग सम्बन्धित सबै मामिलाहरूबाट हटाइएको छ। उनले अब अदालतमा एसएससीको प्रतिनिधित्व गर्ने छैनन्। पश्चिम बङ्गालका बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निदेशालयले आज तृणमूल काङ्ग्रेसका विधायक मदन मित्रकी पत्नी अर्चना मित्रलाई सोधपूछको लागि बोलाएको थियो। अनि पेमासाङ छुवाई खोर्लिङ गुम्बाका धर्मगुरू डुब्ला डेन्डुपको अगुवाईमा गुरू ठुङ्का छेचुछामको दर्शन कार्यक्रम सम्पन्न भएको छ। अब समाचार विस्तारमा। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीले नीट लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा पेपर लिकका लागि जिम्मेवार व्यक्तिहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने घोषणाको स्वागत गर्नुभएको छ। उहाँले युवाहरूको भविष्यसँग सम्झौता गर्नेहरूलाई कुनै पनि मूल्यमा छोड्नु हुँदैन र त्यस्ता अपराधहरू विरूद्ध सरकारको शून्य सहिष्णुता नीति जारी रहने भनी बताउनु भएको छ। हिज राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्ट साझा गर्नुहुँदै शुभेन्दु अधिकारीले प्रधानमन्त्रीको निर्णय पेपर लिक माफियालाई सजाय दिने दिशामा निर्णायक कदम हुनेछ भनी बताउनुभयो। उहाँले भन्नुभयो, यसले दोषीहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्नेछ र देशका लाखौं मेधावी विद्यार्थीहरूको कडा परिश्रम र भविष्यको रक्षा गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सामाजिक सञ्जाल सन्देशमा देशका युवाहरूको भविष्य र कल्याण सर्वोच्च प्राथमिकता भएको पनि बताउनु भएको थियो। उहाँले पेपर लिक जस्ता मामिलाहरूको सुनवाई गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गरिनेछ, जसले दोषीहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्ने घोषणा पनि गर्नुभयो। यसैबीच यस विषयमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै शुभेन्दु अधिकारीले भन्नुभयो, प्रधानमन्त्रीले गर्नुभएको सम्पूर्ण वक्तव्य हामी सबैको पक्षमा छ। कुनै पनि राज्यका मुख्यमन्त्रीले छुट्टै केही भन्नु आवश्यक छैन। यो राष्ट्रिय मुद्दा हो। प्रधानमन्त्रीले भनेको कुरा हाम्रो सन्देश पनि हो। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको प्रतिनिधिमण्डललाई भेट गर्नुभयो। श्री नड्डाले बैठकमा परीक्षा प्रणालीमा सुधारको लागि पार्टीको मागलाई ध्यानपूर्वक सुनिएको बताउनुभयो। उहाँले कक्रोच जनता पार्टीले तीन मुख्य माग राखेको र प्रश्नपत्र लिक रोक्न केही सुधारहरू पनि सुझाव दिएको बताउनुभयो। श्री नड्डाले सरकारले भोलि प्रतिनिधिमण्डलसँग अर्को चरणको चर्चा गर्ने बताउनुभयो। यसैबीच प्रतिनिधिमण्डलमा सहभागी कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले सरकारले उनीहरूका दुई मागहरूमा सैद्धान्तिक रूपमा सहमति जनाएको दावी गरेका छन्। सामाजिक कार्यकर्ता सोनम वाङचुकले हिजो राति गुरुग्रामको एक निजी अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा 26 दिन लामो अनसन अन्त्य गरेका छन्। वाङचुकी श्रीमती गीताञ्जली आङ्गो र लेह लद्दाखको सर्वोच्च निकायका वरिष्ठ नेताहरू पनि अस्पतालमा उपस्थित थिए। यसअघि विभिन्न राजनैतिक दलका 65 सांसदहरूले उनलाई भेटेका थिए तथा अनसन अन्त्य गर्न आग्रह गर्दै पत्र लेखेका थिए। श्री वाङचुकले विभिन्न शर्तहरूमा लामो वार्तापछि यो निर्णय लिए बताएका छन्। श्री वाङचुक गत महिनाको 28 तारिखदेखि शिक्षा प्रणालीमा सुधार र पेपर लिक प्रकरणमा जवाबदेहिताको माग गर्दै अनसनमा बसेका थिए। वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीलाई पश्चिम बङ्गाल स्कुल सेवा आयोग एसएससीसँग सम्बन्धित सबै मामिलाहरूबाट हटाइएको छ। उनले अब अदालतमा एसएससीको प्रतिनिधित्व गर्ने छैनन्। एसएससीको अवधि सकिएको एक्सपायर्ड प्यानलसँग सम्बन्धित मामिलाको बारेमा आज कलकत्ता उच्च अदालतमा भएको सुनवाईको क्रममा वकिल परिवर्तन भएको कुरा प्रकाशमा आएको हो।
1: स्रोतका अनुसार कल्याण बनर्जीलाई हिजो राति नै सबै एसएससी मामिलाहरूबाट हटाइएको थियो। आयोगले उनको ठाउँमा वरिष्ठ अधिवक्ता इन्द्रनील रोयलाई नियुक्त गरेको छ। सुनिल रोयले जुनियर अधिवक्ताको रूपमा आएको प्रतिनिधित्व गर्नेछन्। दुवैले आजबाट अदालतमा आएको प्रतिनिधित्व गर्न थालेका छन्। उल्लेखनीय छ, यस महिनाको सुरुमा आइएएस अधिकारी दुष्यन्त नारियाललाई एसएससीको नयाँ अध्यक्ष नियुक्त गरिएको थियो। विधानसभा चुनाव अघि उहाँले पश्चिम बङ्गालको मुख्य सचिवको रूपमा काम गर्नुभएको थियो। पछि मनोज अग्रवाललाई मुख्य सचिव नियुक्त गरिएको थियो र नारियाललाई दिल्लीमा राज्यको रेजिडेन्ट कमिश्नर नियुक्त गरिएको थियो। उहाँले एसएससीको अध्यक्षको रूपमा पनि काम गरिरहनु भएको छ। प्राप्त खबर अनुसार उहाँले नै आफ्नो वकिल परिवर्तन गर्ने निर्णय गरेको बताइएको छ। शिक्षक र शिक्षा कर्मचारीहरूको भर्तीमा कथित अनियमितता सम्बन्धी पश्चिम बङ्गालमा धेरै मामिलाहरू अदालतमा विचाराधीन छन्। धेरै व्यक्तित्वहरूलाई एउटै प्यानलले वैधता समाप्त भएपछि पनि नियुक्त गरेको आरोप छ। आज न्यायाधीश सौगात भट्टाचार्यको नेतृत्वमा रहेको इजलासले यस मामिलाको सुनवाई गर्यो, जहाँ इन्द्रनील रोय र सुनिल रोयले एसएससीको प्रतिनिधित्व गरेका थिए। अजित विश्व, आकाशवाणी समाचार, खरसाङ, समाचार कक्ष।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @

या न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगालको बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निर्देशालय ईडीको जाँच द्रुत गतिमा अगाडि बढिरहेको छ। आज तृणमूल कंग्रेसका विधायक मदन मित्रकी पत्नी अर्चना मित्र सोधपूछका लागि कलकत्ताको सीजीओ कम्प्लेक्स स्थित कार्यालयमा पुगेकी थिइन्। बिहान लगभग 11:30 ईडी कार्यालयमा पुगेकी अर्चना मित्रले मीडियाका प्रश्नहरूको जवाब दिन अस्वीकार गरिन् र हात जोड्दै सोझे कार्यालयभित्र प्रवेश गरिन्। मामिलामा ईडीले मदन मित्रको परिवारका चारजना सदस्यलाई भिन्न भिन्न मितिहरूमा बोलाएको छ। गत बुधबार कान्छा छोरा शुभरूप मित्रसित लगभग 9 घण्टासम्म सोधपूछ गरिएको थियो भने बिहिबार जेठा छोरा स्वरूप मित्र ईडी समक्ष पेश भएका थिए। यसरी नै कमरहाटीबाट तृणमूल विधायक मदन मित्रलाई आगामी 29 जुलाईमा सोधपूछको लागि बोलाएको छ। ईडीले आरोप लगाए अनुसार टिटागढ नगरपालिकामा नगद राशि र सुनको सट्टा न्यूनतम 125 जना मानिसहरूलाई नोकरी दिएको थियो। यसैको जाँचमा मदन मित्रको नाम पनि अघि आएको थियो। 13 जुनको दिन ईडीले उनको केही ठेगानाहरूमा छापामारी गर्नका साथै उनीसित सोधपूछ पनि गरेको थियो। आयकर विभागको पश्चिम बंगाल र सिक्किम सरकारले आज कोलकातामा 167 आयकर दिवस पालन गर्यो। यस अवसरमा बोल्नुहुँदै पश्चिम बंगालका वित्त मन्त्री स्वपन दास गुप्ताले सरकार परिवर्तन भएदेखि राज्य सरकारको कर संकलनमा 15% वृद्धि भएको बताउनुभयो। उहाँले आर्थिक रूपमा बलियो सरकारको लागि बलियो कर संकलन प्रणाली आवश्यक रहेको बताउनुभयो। मन्त्री स्वपन दास गुप्ताले कर संकलन प्रणाली पहिले जटिल रहेको तर अब यसलाई सरलीकृत गरिएको बताउनुभयो। भारतीय तटरक्षक दल र वन विभागले सुन्दरवनको तटमा गरेको संयुक्त कार्यवाहीमा 5 परिष्कृत लामो दूरीको हतियार र जीवित गोला बारूदको ठूलो भण्डार जफ्त गरेको छ। साथै 4 भारतीय नागरिकलाई पक्राउ गरिएको छ। विशेष गुप्तचर सूचनाको आधारमा संयुक्त टोलीले यस महिनाको 22 खुला समुद्रमा एक शंकास्पद भारतीय माछा मार्ने ढुङ्गालाई रोकेको थियो। जहाजको खोजीको क्रममा अधिकारीहरूले ठूलो मात्रामा जीवित कारतुसहरू सहित 5 परिष्कृत लामो दूरीको हतियारहरू बरामद गरेको छ। पेमा साङ छोय खार्लिङ गुम्बाका धर्मगुरु डुब्ला डेन्डुपको अगुवाईमा गत 15 जुलाईदेखि गुरु ठुङ्कार छेचुछामको आज 24 जुलाईको दिन बिहान 9 बजेदेखि 1 बजेसम्म पद्म सम्भवको अष्ट गुरुङहरू छामको दर्शन कार्यक्रम सम्पन्न भयो भने यसै दिन दिउँसो 2 बजेदेखि छिमेकी देश नेपालबाट आउनुहुने खेन्पो मुन्सेल दोर्जी रिम्पुछेको बाहुलीबाट अभिषेक तथा वाङ वितरण गरियो। आजको दिन बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र दिन दशमी परेको जानकारी दिँदै सम्पूर्ण बौद्ध भक्तजनलाई यस धार्मिक अनुष्ठानमा उपस्थित भइदिएकोमा आयोजक समितिको पक्षबाट सबै उपस्थित बौद्ध धर्मावलम्बीहरूप्रति आयोजक समितिको तर्फबाट आभार प्रकट गरिएको छ। आज यस महोत्सवको अन्तिम दिन रहेको थियो भने आजको छेचुछाम नृत्यको आनन्द लिन अनि खेन्पोबाट अभिषेक तथा वाङ थाप्न खरसाङ लगायत सिक्किम दार्जिलिङ मिरिक सिलगढी लगायत छिमेकी राज्य नेपालबाट पनि भक्तजनहरूको उपस्थिति रहेको जानकारी आयोजक समितिको तर्फबाट प्राप्त भएको छ। यो समाचार युट्युबमा @ARKASANG मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीले नीट लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा पेपर लिकका लागि जिम्मेवार व्यक्तिहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने घोषणाको स्वागत गर्नुभएको छ। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा काँग्रेस जनता पार्टीको प्रतिनिधिमण्डललाई भेट गर्नुभयो। पश्चिम बंगालको बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निदेशालयले आज तृणमूल कांग्रेसका विधायक मदन मित्रकी पत्नी अर्चना मित्रसित सोधपूछका लागि बोलाएको थियो अनि पेमा साङ छोय खोलिङ गुम्बाका धर्मगुरु डुप्ला डेन्डुपको अगुवाईमा गुरु ठुङ्कार छेचुछामको दर्शन कार्यक्रम सम्पन्न भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौँ अहिलेसम्मका मुख्य समाचारहरूबाट। द्विपक्षीय व्यापारलाई दुई गुणा बढाउने लक्ष्यसहित भारत र रोमानिया बीच विज्ञान, शिक्षा र खेलकुद क्षेत्रमा सहयोग सम्बन्धी तीनवटा सम्झौतामा हस्ताक्षर। परीक्षा अनियमितता र पेपर लिक विरुद्ध कडा सजाय र द्रुत अदालतको व्यवस्थासहितको नयाँ विधेयक मन्त्री परिषदबाट स्वीकृत। संसदको दुवै सदनको बैठक निट पेपर लिक र विद्यार्थी प्रदर्शनको मुद्दामा लगातार पाँचौँ दिन पनि स्थगित। टिभी रेटिङ नीति 2026 जारी। दर्शक मापनमा पारदर्शिता र स्वायत्तता सुनिश्चित गर्ने सरकारको प्रयास रहेको मन्त्री अश्विनी वैष्णवको भनाई। अनि कक्रो जनता पार्टी र सरकारबीच राष्ट्रिय परीक्षा अनियमितता सम्बन्धी दोस्रो चरणको वार्ता सम्पन्न, भोलि पुनः छलफल हुने। अब समाचार विस्तारमा। रोमानियाको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति द्रौपदी मुर्मु र रोमानियाका समकक्षी राष्ट्रपति निकुसोर डानबीच बुखारेस्टमा भएको उच्चस्तरीय वार्तापछि विज्ञान र प्रविधि, शिक्षा तथा खेलकुद क्षेत्रमा सहयोग सम्बन्धी तीनवटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशबीचको 7 दशकभन्दा लामो मित्रतालाई अझ प्रगाढ बनाउँदै आगामी 3 वर्षभित्र द्विपक्षीय व्यापारलाई दुई गुणा बनाउने लक्ष्य लिएको छ। बुखारेस्टमा आयोजित भारत रोमानिया बिजनेस फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मुले रोमानियाको रणनीतिक अवस्थिति र बलियो युरोपेली सङ्घको आबद्धताले भारतका लागि युरोपको बजार प्रवेश गर्न महत्त्वपूर्ण ढोका खुल्ने बताउनुभयो।
1: इन्डिया EU फ्री ट्रेड एग्रीमेन्ट इज एन इम्पोर्टेन्ट माइलस्टोन इन इन्डिया EU स्ट्राटेजिक पार्टनरसिप। ट्रेड एन्ड इकोनोमिक कोअपरेसन आर सेन्ट्रल टु द कन्टेम्पोररी पार्टनरसिप विथ ए कम्बाइन्ड मार्केट अफ नियरली 2 बिलियन पिपल एन्ड एन इकोनोमिक जोन अफ एराउन्ड $25 trillion। द इन्डिया EU FTA इज एमङ द मोस्ट सिग्निफिकेन्ट इकोनोमिक पार्टनरसिप इन द वर्ल्ड।
0: उहाँले प्रस्तावित भारत युरोपेली सङ्घ स्वतन्त्र व्यापार सम्झौता FTAले व्यापार, लगानी र आपूर्ति श्रृङ्खलालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। भ्रमणका क्रममा राष्ट्रपति मुर्मुले रोमानियाका प्रधानमन्त्री इलिए बोलोझानसँग भेटवार्ता गर्नुका साथै संसदका उच्च अधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा संसद भवन परिसरमा बसेको केन्द्रीय मन्त्री परिषदको बैठकले पेपर लिक र परीक्षामा हुने अनियमितताका घटनाहरूमा कडा सजाय सुनिश्चित गर्न तथा द्रुत अदालतहरू स्थापना गर्ने प्रावधानसहितको मस्यौदा विधेयकलाई औपचारिक रूपमा स्वीकृत गरेको छ। आकाशवाणी समाचारका स्रोतअनुसार यो प्रस्तावित कानुन अब आगामी साता संसदमा प्रस्तुत गरिने अपेक्षा गरिएको छ। स्मरण रहोस्, प्रधानमन्त्री मोदीले पेपर लिक घटनाको विषयमा सरकारले विगत 2.5 महिनामा दोषीहरूलाई पक्राउ गरी जेल पठाउनका साथै विद्यार्थीहरूको शैक्षिक सत्र नगुमोस् भन्नका लागि छिटोभन्दा छिटो परीक्षा सञ्चालन गर्न विभिन्न कदम चालिएको कुरा गैराती भिडियो सन्देश मार्फत बताउनु भएको थियो। सो सन्देशमा पेपर लिकका दोषीहरूलाई कडा सजाय दिन र द्रुत अदालत गठन सम्बन्धी प्रावधानसहितको मस्यौदा मन्त्री परिषदमा प्रस्तुत गरिने र संसदको चालु अधिवेशनबाटै विधेयक पारित गराउन हर सम्भव प्रयास गरिने उहाँले जानकारी दिनुभएको थियो। निट पेपर लिक र विद्यार्थी आन्दोलनको मुद्दालाई लिएर भएको लगातारको होहल्लाका कारण संसदको दुवै सदनको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ। राज्यसभामा कार्यवाहीका क्रममा कारगिल विजय दिवसका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिए पनि विपक्षी दलहरूको नाराबाजी नरोकिएपछि सदनको बैठक स्थगित हुन पुग्यो। त्यसअघि बैठकमा गृह राज्यमन्त्री नित्यानन्द रायले राष्ट्रिय गौरव अपमान निवारण संशोधन विधेयक 2026 प्रस्तुत गर्नुभएको थियो। यसै गरी लोकसभामा पनि विपक्षी दलहरूले निट पेपर लिकको मुद्दा र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी जारी राखेपछि सदन स्थगित भयो। यसबीच संसदीय मामिला मन्त्री किरेन रिजिजूले सरकार पहिलो दिनदेखि नै निटको विषयमा छलफल गर्न तयार रहेको र कडा कानुन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। दुवै सदन अब आगामी सोमबार पुनः बस्नेछन्। यसैबीच सर्वोच्च अदालतले निट पेपर लिक घटनापछि गरिएका सुधारहरूको प्रगति विवरणसहित विस्तृत हलफनामा पेश गर्न केन्द्र सरकार र राष्ट्रिय परीक्षा एजेन्सीलाई निर्देश दिएको छ। विदेश मामिला राज्यमन्त्री कीर्तिवर्धन सिंहले सरकारले आफ्ना राष्ट्रिय हितमा असर पर्ने छिमेकी क्षेत्रका सबै घटनाक्रममाथि सूक्ष्म दृष्टि राखिरहेको र राष्ट्रिय सुरक्षा मजबुत बनाउन आवश्यक सबै कदम चालिरहेको बताउनुभएको छ। लोकसभामा एक लिखित उत्तर दिँदै उहाँले सीमापार आतंकवादको मुद्दा लिएर 31 सहयोगी देशहरूसँग आतंकवाद विरोधी संयुक्त कार्यसमूह गठन गरिएको जानकारी दिनुभयो। साथै सन् 2025 अप्रिलमा पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतको दृष्टिकोण विश्व सामु राख्न सातवटा संसदीय प्रतिनिधिमण्डलले 33 वटा देशको भ्रमण समेत गरेको मन्त्री सिंहले प्रष्ट पार्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले राज्यसभामा लिखित उत्तर दिँदै प्रसारण क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले टिभी रेटिङ नीति 2026 जारी गरेको जानकारी दिनुभएको छ। सन् 2014 पुराना दिशानिर्देशहरूलाई प्रतिस्थापित गर्ने यस नयाँ नीतिले कनेक्टेड टिभी र ओटिटी प्लेटफर्मलाई समेत समेट्दै दर्शक मापनमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने मानकहरू निर्धारण गरेको छ, जस अन्तर्गत मिटर जडान गरिएका घरहरूको सङ्ख्या 50,000 बाट बढाएर 80,000